0: ला यो माटो त भन्थिस् होइन मेरो बाटो छैन मेरो माटो छैन भनेर आजदेखि यो माटो तेरो त यो माटोको र त हाम्रो बाटो
1: त्यस्तै बस है

0: यो माटो त भन्थिस् होइन मेरो बाटो छैन मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त यस्तै बस है।

0: ला यो माटो त भन्थिस् होइन मेरो बाटो छैन मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: ला यो माटो त भन्ती छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: ला यो माटो त भन्थिस् होइन मेरो बाटो छैन मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: कहाँ भन्ती छैन मेरो बाटो छैन मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै भयो है।

0: त भन्थिस् छैन मेरो बाटो छैन मेरो माटो छैन भनेर, आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: ला यो माटो त भन्ति छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बसाई

0: ला यो माटो त भन्थिस् होइन मेरो बाटो छैन मेरो माटो छैन भनेर आजदेखि यो माटो तेरो त यो माटोको र त हाम्रो बाटो
1: त यस्तै बस है

0: ला यो माटो तँ भन्थिस् होइन मेरो बाटो छैन मेरो माटो छैन भनेर, आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: यो माटो त भन्ति छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: भन्ती छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै बस है।

0: ला यो माटो त भन्ती छैन, मेरो बाटो छैन, मेरो माटो छैन भनेर। आजदेखि यो माटो तेरो, त यो माटोको र त हाम्रो बाटो।
1: त्यस्तै भयो